0: پورا کرے گا۔ انہوں نے حکومت کے سربراہ کے طور پر عوامی خدمت کے 25 سال بھی مکمل کر لیے ہیں۔ بھارت نے بحر اسود خطے میں
1: यह आकाशवाणी अलवर का सरिस्का चैनल है। रात्रि के 9:15 हुए हैं। अब आप सुनेंगे विविध भारतीय सेवा के कार्यक्रम आकाशवाणी मुंबई से।